0: بسم اللہ الرحمن الرحیم. السلام علیکم دوستو. پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہ جو پنجو میزبان حاکم علی جسکانی. سامن جیو خوش تو جہان خوش, جیو آہے تو جہان واہے, صحت آہے تو سب کچھ آہی. پروگرام صحت جی گال میں اساں جے سٹوڈیو میں موجود ہوندا ہیں سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب, جے کی مختلف بیمارن بابت جان ڈیندا آہن. ڈاکٹر صاحب جو خاص مہربانیوں آہن, محبتوں آہن, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں اچن تھا. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 0301-91-8051 0301-91-8051 اساں جو لائیو کال جو نمبر آہے. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. میں کی بدھائی ہلوں تو ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 to 5 PM تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب مختلف بیماری جا ماہر ڈاکٹر آہن. کدیں بھی اواں کے مایوس نہ تھینو, کا بھی بیماری لا علاج نہ, شفا دین والی ذات اللہ تعالیٰ جی آہے, علاج ڈاکٹر کندو. اگر اواں کے پتے میں پتھری آ, گردے جی پتھری آ, مسانے جی پتھری آ, پائلس آہن, نک جی ہڈی ودھیل آہے, گلے جا گدود ودھیل آہن, انہن سبنی بیمارن جو بغیر آپریشن جے, یعنی آپریشن ناہے کرائنو, بغیر آپریشن جے کامیاب علاج کیو ونیے تھو. ان کے علاوہ کیڑو بھی پرانو اواں کے سندھن جو سور آ, جوڑن جو سور آہے, کنرگ جو سور آہے, انہن سبنی بیمارن جو کامیاب علاج کیو ونیے تھو. جگر جی بیماری آہے, ہیپاٹائٹس بی آ, ہیپاٹائٹس سی آہے, جن بارن جو قد ننڈو آ, قد نتھو ودھے پیو, یا جن جو مردن یا عورتن جو موٹاپو تھی ویو آہے, انہن سبنی بیمارن جو کامیاب علاج کیو ویندو آہے. تو اساں دے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 ڈاکٹر صاحب کی اساں خوش آمدید چوں تھا پنجے پروگرام میں, محفل میں, محبت میں جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں آیا آہن. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام سائیں.
0: ڈاکٹر صاحب ٹھیک آہے ہو؟ تے بھی ٹھیک آہے
1: جی سائیں, اللہ تعالی جا احسان.
0: ڈاکٹر صاحب اواں کڑے کڑے دین تے وے ہو تھا کلینک تے, ان کھا علاوہ کڑے بیماری جو علاج کندا آئے ہو, اج کڑے موضوع بابت جان دیندا؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہلا تو سب تعریف ہوں رب پاک چھو جے کو اساں کے جارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمین آسمان آفتن خاں محفوظ رکھے تو. اساں پروگرام صحت جی گال جے کو روزانہ بر وقت ٹائم تے نشر تھیندو ہے, اساں کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا 6 ڈیں جمعہ چھنچر آچر سومر انگارے جو ڈی اساں کلینک آف ہوندی ہے, یعنی کلینک بند ہوندی ہے اربا خمیس, یعنی 6 ڈیں ایک ہفتے جو اساں جی کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ودھن پوٹرا پیٹرول پمپ کے ساموں کوٹڑی روڈ تے موجود ہوندی ہے. صبح جو ٹائمنگ کے حوالے سے صبح جو 10 بجے کا شام جو 5 بجے تھی. ان کے علاوہ اواں کے خبر ہے تو جے روزمرہ جا جے مسائل ہوندا ہیں یا جے بیماری کے حوالے سے سندھی ڈس ہوندا ہیں, وہ بھی اواں کے پروگرام کی توسط سے جے کو ایسو پہنچائیں ہوں, یا جے ننڈیوں یا وڈی بیماری ہوندی ہیں انہاں دی اویئرنیس ہی جے کو ایسو ہن پروگرام کی شناخت ہے. اڑے طریقے سے کہڑی بھی بیماری ہے, چاہے پرانو نزلو زکام ہے, دم ہے, جوڑن کی بیماری ہے, یا سندن جو سور ہے, یا کنرگ جو سور ہے, جگر جی جے بھی بیماریوں ہیں, ہیپاٹائٹس اے بی سی جے بھی بیماریوں ہیں, ان کے علاوہ جے کو ایسو گردے جی جے کی پتھری ہے یا پتے جی پتھری کے حوالے سے بغیر آپریشن کے کامیاب علاج جرمن ہومیوپیتھک کلینک تے کیو ویندو ہے, بواسیر جو کامیاب علاج. اڑے طریقے سے جے موضوعات کے حوالے سے گال کیوں تو جے سو اساں وٹ کلینک تے جی ما گال کی تو ہر قسم جی بیماری جا پیشنٹس ایندا ہیں, پر جے نین میں ڈسنا ہوں تو کچھ جے زیادہ پیشنٹس جی بیماری جا ایندا ہیں, یعنی او سمجھنا ہوں تو ہن وقت ان جی وبا پھیل جی رہی ہے یا وہ بیماری زیادہ تھی رہی ہے, تو ان کے بارے میں اویئرنیس دین اساں جو कम हूंदो आहे। अहिड़े तरीक़े सां हिन दफ़े बि असांजे क्लिनिक्स ते खोड़ सारा पेशंट ॿिया बि आहिनि, लेकिन चमड़ी जी बीमारियुनि जे में बि हिकिड़ी ख़ासि बीमारी हूंदी आहे, सोरियासिस। सोरियासिस छा आहे, छो थींदी आहे या कंहिंखे थींदी आहे, या जेकॾहिं थी वञे त उनखे जो कहिड़ो इलाजु हूंदो आहे, उनजे बारे में नंढी अवेयरनेस ॾिनासीं। जो सोरियासिस अहिड़ी बीमारी हूंदी आहे जो हीअ हिकु नंढी बीमारी नाहे, नाले में हिकिड़ी सोरियासिस जे नाले सां बीमारी आहे, लेकिन हीअ बीमारी ॾह ॾह साल वीह साल पेशंट खे जेको आहे सो रहंदी आहे, ऐं उहो मरीज़ जेको आहे सो दर बदर जेको आहे सो घुमंदो रहंदो आहे, यानी हर शहर में हर डॉक्टर वटि, लेकिन शिफ़ा जेको आहे सो उनखे घटि मिलंदी आहे। जेकॾहिं कुझु वक़्त जे लाइ उहो ठीकु थींदो आहे त दुबारा वरी उहा बीमारी तकलीफ़ उनखे थी वेंदी आहे, ऐं उहो पेशंट जेको आहे सो बार बार उन में जेको आहे सो मुबतला रहंदो आहे, ऐं तमामु उन में ॿियूं बि खोड़ सारियूं पेशंट्स खे तकलीफ़ूं खे मुंहुं ॾियणो पवंदो आहे। ऐं हीअं जीअं त मां पहिरां ॻाल्हि कई त सोरियासिस हीअ हिकु क्रॉनिक ऑटो इम्यूनी डिज़ीज़ आहे, जंहिंखे असां जीअं कॾहिं क्रॉनिक असां चवंदा आहियूं पुराणियूं जेके बीमारियूं हूंदियूं आहिनि, ऐं ऑटो इम्यूनी डिज़ीज़ उहा हूंदी आहे जेके अंदरियां ई जेके पंहिंजा सेल्स हूंदा आहिनि जिस्म जा, जॾहिं डेथ थियणु लॻंदा आहिनि या उन्हनि में फॉल्ट थियणु लॻंदो आहे त पंहिंजो ई जिस्म जेको आहे सो यानी हुन सां विढ़णु लॻंदो आहे, ऐं पोइ जेको आहे सो इम्यून सिस्टम जे नाकारा हुजण जे करे जेको आहे सो या जेके बि सेल्स हूंदा आहिनि डेथ थियणु लॻंदा आहिनि, ऐं पोइ उहा बीमारी वधंदी वेंदी आहे। अहिड़ी तरीक़े सां उन बीमारी में थींदो छा आहे, थींदो इहो ई आहे त जेको आहे सो यानी उहा जेकी बि चमड़ी हूंदी आहे खुर्दनी थी वेंदी आहे, जिस्म जे कहिड़े बि हंध ते यानी निर ते, पेट ते, अखियुनि जे मथां, ब्रियुनि जे मथां, हथनि ते, पेरनि ते, पुठी ते, मथे में, तव्हां ॾिसंदो त जेको आहे सो ईअं जीअं छिलर, मच्छी जा छिलर जेको आहे सो निकिरी ईंदा आहिनि, ऐं उहे जेके जेको आहे सो मच्छी जा छिलर हूंदा आहिनि बिल्कुलु उन्हनि वांगुरु जेको आहे सो थी वेंदा आहिनि, ऐं पापड़ियूं ठही वेंदियूं आहिनि, ॻाढ़ा चुटा निशान ठही वेंदा आहिनि। अहिड़ा खोड़ सारा पेशंट हिन वक़्त बि असां वटि अंडर ऑब्ज़र्वेशन आहिनि, ऐं अलाह ताला जी महिरबानी सां ठीकु थी विया आहिनि, ऐं वॾी ख़ुशी थींदी आहे जॾहिं अहिड़े क़िस्म जो पेशंट जेको बीहंदा थी अचे ऐं ॾह ॾह वीह सालनि में मुबतला हुजे, ऐं उहो जेकॾहिं हिते ठीकु थी वञे ऐं पंहिंजा फीडबैक असांखे FM रेडियो ते ॾिए या असां वटि अची ऐं हिते इंटरव्यू रिकॉर्ड कराए वञे, त हीअ हिकिड़ी वॾी ख़ुशनसीबी आहे जेको आहे सो असांजे क्लिनिक जी ऐं असांजे इलाज जी। जर्मन होम्योपैथिक क्लिनिक ते होम्योपैथिक इलाज सां जेकॾहिं पेशंट अहिड़नि वॾनि बीमारियुनि में ठीकु थी वञे थो त नंढियूं बीमारियूं हुनजे लाइ कुझु बि कोन्हे। वरी ॻाल्हि वरी बि असां हिकिड़ी कंदासीं त हिन सभु में रब ताला जी कर्म नवाज़ी आहे, जेकॾहिं उहो किथां बि शिफ़ा ॾिए त जेको आहे सो बिल्कुलु शिफ़ा थी सघे थी। अहिड़े तरीक़े सां ई जीअं मां ॻाल्हि कई त जेको आहे सो असां वटि इहे पेशंट्स ईंदा आहिनि ऐं इहे अहिड़नि बीमारियुनि में जॾहिं ठीकु थी वेंदा आहिनि त पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि, त हिकिड़ा व्यूज़ बि अवां ताईं पहुचाईंदासीं जेको उहो पेशंट लाइव जेको आहे सो असांखे फेसबुक ते जेको आहे सो रिकॉर्ड कराए वियो, ऐं उहो व्यूज़ इन ई बीमारी जे हवाले सां आहे। अचो तव्हांखे बि जेको आहे सो हिन सां जेको आहे सो बिल्कुलु ॿुधाईंदासीं।
0: दोस्तो, तव्हांखे ॿुधाईंदा हलूं, प्रोग्राम आहे सिहत जी ॻाल्हि, हिकु दोस्त जा व्यूज़ आहिनि। जी डॉक्टर साहबु,